0: जनगणना के पहले चरण में हाउस लिस्टिंग और हाउसिंग सेंसस यानी आपके मकान की गणना होगी। आइए आपकी साझेदारी से इसे सफल बनाएं और विकसित भारत 2047 की ओर एक और कदम बढ़ाएं।
1: रूस के राष्ट्रपति व्लादिमीर पुतिन इस वर्ष नई दिल्ली में भारत की अध्यक्षता में आयोजित होने वाले ब्रिक्स शिखर सम्मेलन में शामिल होंगे। रूस ने बताया है कि श्री पुतिन 12 और 13 सितंबर को सम्मेलन में शामिल होंगे। एक साल के अंदर श्री पुतिन की ये दूसरी भारत यात्रा होगी। इससे पहले वो दिसंबर 2025 में भारत रूस वार्षिक शिखर सम्मेलन के लिए नई दिल्ली आए थे। देश के पूर्वोत्तर राज्यों में कारीगरों और बुनकरों के एक समूह ने राष्ट्रपति द्रौपदी मुर्मू से आज राष्ट्रपति भवन में मुलाकात की। इस दौरान उन्होंने अपनी प्रतिभा दर्शाने के लिए मंच प्रदान करने पर राष्ट्रपति का आभार व्यक्त किया। राष्ट्रपति ने कारीगरों और बुनकरों को सहायता देने की जरूरत पर बल दिया ताकि उनका हुनर अधिक से अधिक लोगों तक पहुँच सके और वे आत्मनिर्भर बन सकें। और अब आर्थिक जगत की खबरों के साथ है प्राची प्रिया।
2: बॉम्बे स्टॉक एक्सचेंज का सेंसेक्स 114 अंक गिरकर 75,201 पर बंद हुआ, जबकि नेशनल स्टॉक एक्सचेंज का निफ्टी 32 अंक लुढ़ककर 23,618 पर आ गया। अंतर बैंकिंग विदेशी मुद्रा बाजार में रुपया आज $1 की तुलना में 18 पैसे कमजोर होकर 96.53 के रिकॉर्ड निचले स्तर पर बंद हुआ।
1: मौसम विभाग ने गुरुवार तक उत्तर प्रदेश, मध्य प्रदेश और विदर्भ में रातें अधिक गर्म रहने का रेड अलर्ट जारी किया है। कल पंजाब, हरियाणा, चंडीगढ़ और दिल्ली NCR में भीषण लू की आशंका है। अगले 2 से 3 दिन के लिए हिमाचल प्रदेश, उत्तराखंड, राजस्थान, दक्षिण पश्चिम बिहार, छत्तीसगढ़, तेलंगाना, तटीय आंध्र प्रदेश यानी मराठवाड़ा और उड़ीसा में लू चलने की संभावना है। इस बीच मौसम विभाग ने कहा है कि 21 मई तक अंडमान और निकोबार द्वीप समूह, तमिलनाडु, पुदुचेरी, कराईकल, केरल, माहे और लक्षद्वीप में तेज बारिश हो सकती है। आंध्र प्रदेश, बिहार, गंगा के मैदानी, पश्चिम बंगाल, झारखंड और उड़ीसा में गरज के साथ तेज हवाओं का अनुमान है। भारत और अफगानिस्तान के बीच एकमात्र क्रिकेट टेस्ट मैच और 3 एकदिवसीय मैच की श्रृंखला के लिए भारतीय टीम की घोषणा कर दी गई है। शुभमन गिल टेस्ट टीम के कप्तान और KL राहुल को उपकप्तान बनाया गया है। शुभमन गिल एकदिवसीय टीम की कप्तानी करेंगे और श्रेयस अय्यर उपकप्तान होंगे। IPL क्रिकेट में जयपुर में राजस्थान रॉयल्स और लखनऊ सुपर जायंट्स के बीच मैच जारी है। ताजा समाचार मिलने तक लखनऊ सुपर जायंट्स ने 16 ओवर में 2 विकेट पर 182 रन बना लिए हैं। राजस्थान ने टॉस जीतकर गेंदबाजी का फैसला किया। अंत में मुख्य समाचार एक बार फिर। भारत और नॉर्डिक देशों ने आपसी संबंधों को हरित प्रौद्योगिकी और नवाचार रणनीतिक साझेदारी के स्तर तक बढ़ाया। प्रधानमंत्री नरेंद्र मोदी नॉर्वे, स्वीडन, आइसलैंड, फिनलैंड और डेनमार्क के प्रधानमंत्रियों के साथ नॉर्वे के ओस्लो में 3rd भारत नॉर्डिक शिखर सम्मेलन में शामिल हुए। शिक्षा मंत्री धर्मेंद्र प्रधान ने अगले महीने होने वाली NEET UG पुनर्परीक्षा की तैयारियों की समीक्षा की। सर्वोच्च न्यायालय ने रेबी से संक्रमित और खतरनाक कुत्तों को मौत का इंजेक्शन देने की अनुमति दी। रूस के राष्ट्रपति व्लादिमीर पुतिन इस वर्ष सितंबर में नई दिल्ली में ब्रिक्स शिखर सम्मेलन में शामिल होंगे। मौसम विभाग ने उत्तर भारत में भीषण गर्मी की चेतावनी दी, दक्षिण क्षेत्र में तेज वर्षा की आशंका। और शुभमन गिल अफगानिस्तान के साथ टेस्ट और एक दिवसीय क्रिकेट श्रृंखला में भारतीय टीम की कप्तानी करेंगे। इसके साथ ही समाचार संध्या का ये अंक समाप्त हुआ। नमस्कार।
3: गुड इवनिंग, दिस इज आकाशवाणी and I am Subhadra Ramachandran with the news at 9. The headlines. Prime Minister Narendra Modi says investments from Nordic countries in India rose by 200% in the past decade, attends 3rd India-Nordic summit in Oslo with counterparts from Norway, Sweden, Iceland, Finland and Denmark. Education Minister Dharmendra Pradhan reviews preparation for NEET UG re-examination to be held next month. Supreme Court allows euthanasia for rabid and dangerous stray dogs to protect human life. Russian President Vladimir Putin to attend New Delhi BRICS summit in September this year. IMD warns of severe heatwave conditions in northern India, forecasts heavy rainfall in southern region. In cricket, Shubman Gill to lead Indian squads in Test and ODI series against Afghanistan. India and the Nordic nations comprising Norway, Sweden, Denmark, Finland and Iceland have elevated their bilateral ties to a green technology and innovation strategic partnership. Mr. Modi made the announcement while addressing a joint press meet with leaders of Nordic nations after attending the third India-Nordic summit in Norwegian capital Oslo today.
4: आज हमने भारत और नॉर्डिक संबंधों को ग्रीन टेक्नोलॉजी एंड इनोवेशन स्ट्रेटेजिक पार्टनरशिप का स्वरूप देने का निर्णय लिया है। इस ग्रीन टेक्नोलॉजी पार्टनरशिप से हम आइसलैंड की जियोथर्मल और फिशरीज, नॉर्वे की ब्लू इकोनॉमी और आर्कटिक और सभी नॉर्डिक देशों की मैरिटाइम और सेंसिटिविटी में एक्सपर्टीज को सस्टेनेबिलिटी की एक्सपर्टीज भारत के स्केल के साथ जोड़कर पूरे विश्व के लिए एक बेहतर भविष्य सुनिश्चित करेंगे।
3: Prime Minister Narendra Modi said investments from Nordic countries in India rose by 200% in the past decade.
4: 10 वर्षों में हमारा
5: बायलेटरल ट्रेड लगभग 4 गुना बढ़ा है। नॉर्डिक देशों के इन्वेस्टमेंट फंड भी भारत की रैपिड ग्रोथ में अहम साझेदार बन रहे हैं। पिछले एक दशक नॉर्डिक देशों से भारत में निवेश में लगभग 200% की बढ़ोतरी हुई है। तेजी से बढ़ते ट्रेड एंड इन्वेस्टमेंट ने भारत की ग्रोथ स्टोरी में तो योगदान दिया ही है, साथ ही नॉर्डिक देशों की अर्थव्यवस्थाओं में भी बहुत सकारात्मक भूमिका निभाई है और हजारों नए जॉब्स क्रिएट किए हैं।
6: Prime Minister Modi affirmed that the relations between India and the Nordic countries are set to usher in a new golden era with the recently concluded trade agreements, including trade and economic partnership and India-EU free trade deal. On terrorism, Mr. Modi said the two sides have a clear and united stand, no compromise, no double standards.
5: आज हम सब ने मिलकर ग्लोबल इश्यूज पर भी विचार साझा किए। वैश्विक तनाव और संघर्ष के इस दौर में भारत और नॉर्डिक देश साथ मिलकर एक रूल्स बेस्ड ग्लोबल ऑर्डर को बल देते रहेंगे और यूक्रेन हो या वेस्ट एशिया, हम संघर्ष की शीघ्र समाप्ति और शांति के प्रयासों का समर्थन करते रहेंगे। हम इस बात पर सहमत है कि मल्टीलेटरल इंस्टीट्यूशंस का रिफॉर्म आवश्यक भी है और अर्जेंट भी है और टेररिज्म पर भी हमारा क्लियर और यूनाइटेड स्टैंड है, नो कॉम्प्रोमाइज, नो डबल स्टैंडर्ड।
6: Speaking on the occasion, the Prime Ministers of Norway, Sweden, Iceland, Finland and Denmark reiterated their commitment to shared values of democracy, a rules-based global order and urgent reforms in multilateral institutions in today's changing world. Acknowledging India's global stature, they stressed the need for enhanced cooperation with New Delhi as countries sharing similar values, particularly to address the challenges of conflict and global disruptions. Prime Minister Modi has since left for Italy on the fifth and final leg of his five-nation tour after concluding his visits to Norway, Sweden, the Netherlands and UAE. Mr. Modi is set to arrive in Italy's capital, Rome, later tonight. We have more from our correspondent covering the Prime Minister's visit.
7: Talent and innovation exchange between India and Italy is expected to grow in the coming years. Speaking ahead of Prime Minister Narendra Modi's visit, which forms the final leg of his five-nation tour, Indian Ambassador Vani Sarraju Rao said the trip would provide an important opportunity to address issues related to the mobility and welfare of the Indian community. Ms. Rao noted that the Migration and Mobility Agreement signed in 2023 is already operational between the two countries. She expressed optimism that the movement of Indian students, currently around 5,000 in Italy, as well as academicians and researchers, is likely to increase in the near future. She further highlighted trade, defense, mobility, maritime security and port-related cooperation as key priority areas for bilateral discussions.
8: Defense will be an important area where we are going to see how we can boost industrial partnerships. Both countries attach a great deal of importance to maritime security and we are looking at strengthening our respective supply chains, building resilient trade partnerships, energy security and also to ensure that the industrial ecosystems of the two countries become competitive globally.
7: This is Suparna Bhatia from Rome.
6: Commerce and Industry Minister Piyush Goyal today called for deeper collaboration between industry and government to advance ease of doing business, enhance India's competitiveness and accelerate the country's journey towards Viksit Bharat. The minister was speaking at the India Business Reform Summit in New Delhi. Mr. Goyal said the present global situation and geopolitical uncertainties should be viewed as an opportunity for India to strengthen supply chains.
9: That we will convert the current situation and the risks associated with the geopolitics around the world into an opportunity for faster reform, into preparing ourselves for greater resilience, make our supply chains stronger, and use every bit of opportunity that the world provides, that India is offering to the world. For example, the 38 countries which are now one after the other coming in within the framework of free trade agreements.
6: Union Home and Cooperation Minister Amit Shah today said Bastar Division of Chhattisgarh will emerge as the country's most developed tribal region within the next 5 years. Mr. Shah was addressing the media in Jagdalpur. He said that after making Bastar free from Naxalism, the centre and the Chhattisgarh government have jointly prepared a scientific roadmap for the region's development.
10: I want to assure all the citizens of Bastar on behalf of the Government of India and the Prime Minister Narendra Modi that there is no longer any need to live in fear. A new dawn has arrived here. Even though it has taken so many years after independence, the path of development is now being paved. The tribal youth and women here should now move forward with confidence. The Government of India and the Government of Chhattisgarh are with you.
6: Earlier, the Union Home Minister chaired the 26th meeting of the Central Zonal Council in Jagdalpur. Chief Ministers of Chhattisgarh, Uttar Pradesh, Madhya Pradesh and Uttarakhand, along with senior police and administrative officials, attended the meeting. Union Education Minister Dharmendra Pradhan today chaired a high-level meeting in New Delhi to assess preparations for the forthcoming NEET UG re-examination for admission to undergraduate medical education to be held on the 21st of next month. Mr. Pradhan directed that all gaps identified in the earlier examination process must be comprehensively addressed and eliminated. The minister emphasized that re-examination must be conducted in a secure, seamless and foolproof manner under stringent security protocols. During the meeting, directions were issued to hold coordination meetings with district magistrates and superintendents of police across states to ensure robust monitoring and effective implementation of examination arrangements. Union Minority Affairs Minister Kiran Vijayju has said that India remains one of the safest and most inclusive homes for minorities. Mr. Rijiju stated this while addressing the Conference of State Minorities Commissions organized in New Delhi today. Mr. Rijiju said, when we look at neighboring countries in the Indian subcontinent, we often see minority communities facing existential challenges and seeking refuge in India. He said, from Afghanistan to Sri Lanka, minorities from across the region have looked towards India as a place of shelter, security and dignity. This is Akashwani giving you the news. For quick news updates round the clock, follow us on our X handle at AIR News Alerts. And for details of stories and more, log on to our website www.newsonair.gov.in and download the News on Air app. Welcome back. The Supreme Court today for the first time allowed euthanasia for rabid, incurably ill or demonstrably dangerous stray dogs, citing the need to protect human life and public safety. The Apex Court issued a series of directions aimed at addressing the growing stray dog population across the country. The order came in a Suomoto case initiated on 28th of July last year, following media reports highlighting incidents of stray dog bites and rabies cases, especially among children in the national capital. Meanwhile, the top court dismissed pleas seeking a recall of its earlier order on the relocation and sterilization of stray canines. Trinamool Congress candidate from West Bengal's Falta Assembly constituency, Jahangir Khan, announced the withdrawal of his nomination ahead of by-election on the seat on Thursday. The Election Commission had earlier declared the polling held on 29th April in Falta void over allegations of large-scale malpractice and ordered a fresh poll in all 285 booths. The counting of votes will take place on the 24th of this month. The Kremlin today confirmed that Russian President Vladimir Putin will attend the BRICS summit scheduled to be held in September this year in New Delhi under India's chairmanship. The Russian embassy in South Africa, in a social media post, cited an aide to President Putin, Yuri Ushakov, as saying that the Russian president will attend the summit on 12th and 13th of September. This will be Putin's second visit to India in less than a year. Defense Minister Rajnath Singh reached Seoul today on a three-day official visit to South Korea after concluding his Vietnam tour. In South Korea, Defense Minister Singh will hold bilateral talks with his counterpart, Aung Kyu Baek. Union Health Minister Jagat Prakash Nadda has reiterated India's steadfast commitment to equitable, inclusive and people-centric health care under the guiding principle of health for all. Addressing the plenary session of the 79th World Health Assembly in Geneva, Mr. Nadda said, India is accelerating towards universal health coverage by expanding access to quality and affordable health care. The India Meteorological Department has warned of severe heatwave conditions in northern India. The weather agency forecasts heavy rainfall in southern region. The IMD has issued a red alert for warm night conditions over Uttar Pradesh, Madhya Pradesh and Vidarbha till Thursday. The weather agency has forecast heatwave to severe heatwave conditions over Delhi, Punjab, Haryana and Chandigarh for tomorrow. Meanwhile, the weather agency has forecast heavy rainfall over Andaman and Nicobar Islands, Tamil Nadu, Puducherry, Karaikal, Kerala, Mahe and Lakshadweep till the 21st of this month. In cricket, the Indian men's squads for upcoming one-off test and three-match ODI series against Afghanistan were announced today. Shubman Gill will continue to lead India in both formats. Wicketkeeper batter KL Rahul has been named the new vice-captain of the test team, replacing Rishabh Pant, who has also been dropped from the ODI squad. Shreyas Iyer returns to the ODI side as vice-captain. Spinner Manav Suthar and pacer Gurnoor Brar have received maiden test call-ups, while Prince Yadav has been included in the ODI squad for the first time. Pace spearhead Jasprit Bumrah and senior all-rounder Ravindra Jadeja have been rested for the series. In IPL cricket, Lucknow Super Giants were 213 for 2 in 18.4 overs against host Rajasthan Royals in Jaipur when reports last came in. Earlier, Rajasthan Royals won the toss and opted to bowl. Royal Challengers Bengaluru, Gujarat Titans and Sunrisers Hyderabad have already qualified for the playoffs. And now before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi says investments from Nordic countries in India rose by 200% in past decade. Attends third India-Nordic summit in Oslo with counterparts in Norway, Sweden, Iceland, Finland and Denmark. Education Minister Dharmendra Pradhan reviews preparation for NEET UG re-examination to be held next month. Supreme Court allows euthanasia for rabid and dangerous stray dogs to protect human life. Russian President Vladimir Putin to attend New Delhi BRICS summit in September this year. IMD warns of severe heatwave conditions in northern India, forecast heavy rainfall in southern region. In cricket, Shubman Gill to lead Indian squads in Test and ODI series against Afghanistan. That's all in the news at 9. Good night.
11: आदाब, ये आकाशवाणी है। खबरों के साथ मैं शगुफ्ता यास्मीन। वजीर आजम नरेंद्र मोदी ने कहा है कि भारत में नॉर्डिक ममालिक की सरमायाकारी पिछली एक दहाई में 200% बढ़ गई है। वजीर आजम ने ओस्लो में नॉर्वे, स्वीडन, आइसलैंड, फिनलैंड और डेनमार्क के अपने हम मनसबों के साथ तीसरे भारत नॉर्डिक समिट में हिस्सा लिया। वजीर तालीम धर्मेंद्र प्रधान ने नीट यूजी के अगले माह दोबारा होने वाले इम्तिहान की तैयारियों का जायजा लिया। सुप्रीम कोर्ट ने इंसानी जानों के तहफ्फुज़ के लिए खतरनाक आवारा कुत्तों को जान से मारने की इजाजत दी है। रूस के सदर व्लादिमीर पुतिन इस बरस सितंबर में नई दिल्ली ब्रिक्स समिट में शिरकत करेंगे। محکمہ موسمیات نے شمالی ہند میں گرمی کی انتہائی شدید لہر سے خبردار کیا ہے. اس نے جنوبی خطے میں بہت تیز بارش کی پیشگوئی کی ہے. اور کرکٹ میں افغانستان کے ساتھ بھارت کی ٹیسٹ اور ایک روزہ میچوں کی سیریز میں شبمن گل ٹیم کی سربراہی کریں گے. اب خبریں تفصیل سے. بھارت اور یورپ کے نارڈک ممالک نے جن میں ناروے، سویڈن، ڈنمارک، فن لینڈ اور آئس لینڈ شامل ہیں اپنے باہمی تعلقات کو مزید بڑھا کر گرین ٹیکنالوجی اور اختراعاتی کلیدی شراکت داری کی سطح تک پہنچا دیا ہے. ناروے کی راجدھانی اوسلو میں آج تیسرے بھارت نارڈک سمٹ میں شرکت کے بعد نارڈک ملکوں کے لیڈروں کے ساتھ ایک مشترکہ پریس میٹنگ سے خطاب کرتے ہوئے جناب مودی نے یہ اعلان کیا. وزیراعظم نریندر مودی نے کہا کہ بھارت میں نارڈک ممالک کی سرمایہ کاری پچھلی ایک دہائی میں 200% بڑھ گئی ہے.
4: آج ہم نے بھارت اور نارڈک سمبندوں کو گرین ٹیکنالوجی اینڈ انوویشن اسٹریٹجک پارٹنرشپ کا سوروپ دینے کا نرنے لیا ہے. اس گرین ٹیکنالوجی پارٹنرشپ سے ہم آئس لینڈ کی جیو تھرمل اور فشریز، ناروے کی بلو اکانومی اور آرکٹک اور سبھی نارڈک دیشوں کی میریٹائم اور سینسٹیویٹی میں ایکسپرٹیز کو سسٹینیبلٹی کی ایکسپرٹیز بھارت کے اسکیل کے ساتھ جوڑ کر پورے وشو کے لیے ایک بہتر بھوش سنشچت کریں گے.
11: جناب مودی نے کہا کہ پچھلے 10 برس میں بھارت اور نارڈک ملکوں کے درمیان باہمی تجارت بڑھ کر 4 گنا ہو گئی ہے.
4: 10 برسوں میں ہمارا بائیلیٹرل ٹریڈ لگ بھگ 4 گنا بڑھا ہے. نارڈک دیشوں کے انویسٹمنٹ فنڈ بھی بھارت کی ریپڈ گروتھ میں اہم ساجدار بن رہے ہیں. پچھلے 1 دشک نارڈک دیشوں سے بھارت میں نویش میں لگ بھگ 200% کی بڑھوتری ہوئی ہے. تیزی سے بڑھتے ٹریڈ اینڈ انویسٹمنٹ نے بھارت کی گروتھ سٹوری میں تو یوگدان دیا ہی ہے. ساتھ ہی نارڈک دیشوں کی ارتھ ویوستھاؤں میں بھی بہت سکاراتمک بھومیکا نبھائی ہے اور ہزاروں نئے جابس کریٹ کیے ہیں.
11: جناب مودی نے اس بات کا یقین دلایا کہ بھارت اور نارڈک ملکوں کے درمیان تعلقات ایک نئے سنہرے عہد کی صورت میں انتہائی ثمرآور ثابت ہوں گے. حال ہی میں طے پائے تجارتی معاہدے اسی جانب اشارہ کرتے ہیں. ان معاہدوں میں تجارت اور اقتصادی شراکت داری اور بھارت یورپی یونین آزاد تجارتی معاہدہ شامل ہے. دہشت گردی کے بارے میں جناب مودی نے کہا کہ طرفین کا ایک واضح اور متحدہ موقف ہے جس میں کوئی سمجھوتا نہیں ہے اور کوئی دوہرا معیار نہیں ہے.
4: آج ہم سب نے مل کر گلوبل ایشوز پر بھی وچار ساجھا کیے. ویشوک تناؤ اور سنگھرش کے اس دور میں بھارت اور نارڈک دیش ساتھ مل کر ایک رولز بیسڈ گلوبل آرڈر کو بل دیتے رہیں گے. اور یوکرین ہو یا ویسٹ ایشیا، ہم سنگھرش کی شیگر سماپتی اور شانتی کے پریاسوں کا سمرتھن کرتے رہیں گے. ہم اس بات پر سہمت ہے کہ ملٹی لیٹرل انسٹیٹیوشنز کا ریفارم آوشیک بھی ہے اور ارجنٹ بھی ہے. اور ٹیروریزم پر بھی ہمارا کلیئر اور یونائیٹڈ سٹینڈ ہے، نو کمپرومائز، نو ڈبل سٹینڈرڈ.
11: اس موقع پر خطاب کرتے ہوئے ناروے، سویڈن، آئس لینڈ، فن لینڈ اور ڈنمارک کے وزرائے اعظم نے جمہوریت کی اپنی مشترکہ اقدار، اصولوں پر مبنی عالمی نظام اور آج کی بدلتی ہوئی دنیا میں کثیر سطحی اداروں میں اصلاحات کی فوری ضرورت کے تئیں اپنے عزم کا اعادہ کیا. بھارت کے عالمی مرتبے کا اعتراف کرتے ہوئے انہوں نے بھارت کے ساتھ زیادہ تعاون کی ضرورت پر زور دیا کیونکہ یہ ممالک مشترکہ اقدار کے حامل ہیں. بالخصوص تنازعات اور عالمی رخنہ اندازی کے چیلنجوں سے نمٹنے میں ان کی اقدار مشترک ہیں. وزیراعظم مودی ناروے، سویڈن، نیدرلینڈز اور متحدہ عرب امارات کے اپنے دوروں کی تکمیل کے بعد 5 ملکوں کے اپنے دورے کے 5ویں اور آخری مرحلے کی تکمیل کے لیے اٹلی روانہ ہو گئے ہیں. جناب مودی آج رات دیر گئے روم پہنچیں گے. مزید تفصیل وزیراعظم کے اٹلی کے دورے کی رپورٹنگ کے لیے ان کے ساتھ گئے ہمارے نمائندے سے.
12: وزیراعظم 5 ملکوں کے اپنے دورے کے آخری مرحلے پر آج اٹلی پہنچنے والے ہیں. توقع ہے کہ یہ دورہ کئی اہم شعبوں میں بھارت اٹلی کلیدی شراکت داری کو نئی بلندی عطا کرے گا. امکان ہے کہ تجارت، سرمایہ کاری اور صنعتی پارٹنرشپ سے متعلق شراکت داریوں کا اعلان کیا جائے گا کیونکہ دونوں ہی ملک اپنی اقتصادی وابستگی کو مضبوط کرنے اور تعاون کے نئے شعبے تلاش کرنے کے خواہاں ہیں. دورے کے دوران اعلی سطح کے مذاکرات کے بعد تعلقات میں مزید اضافہ ہوگا جو اس وقت بھی انتہائی مضبوط ہیں. روم سے سپرنا بھاٹیا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان.
11: وزیر داخلہ اور امداد باہمی کے وزیر امیت شاہ نے آج کہا ہے کہ چھتیس گڑھ کا بستر ڈویژن آئندہ پانچ برس میں ملک کے سب سے ترقی یافتہ قبائلی خطے کے طور پر ابھرے گا. جگدلپور میں میڈیا سے خطاب کرتے ہوئے جناب شاہ نے کہا کہ بستر میں نکسلزم کو ختم کرنے کے بعد مرکز اور چھتیس گڑھ حکومت نے خطے کی ترقی کی خاطر مشترکہ طور پر ایک سائنسی لائحہ عمل تیار کیا ہے.
13: بستر کے سبھی ناگرکوں کو بھارت سرکار اور دیش کے پردھان منتری نریندر مودی جی کی اور سے بھروسہ دلانا چاہتا ہوں کہ اب بھے سے جینے کی ضرورت نہیں. یہاں نیا سوریودے ہو چکا ہے, بھلے آزادی کے اتنے سال بعد ہی اب وکاس کا راستہ پرشست ہو رہا ہے. یہاں کے آدیواسی یوا اور مہیلا وشواس کے ساتھ آگے بڑھے, بھارت سرکار اور چھتیس گڑھ سرکار آپ کے ساتھ ہے.
11: اس سے قبل مرکزی وزیر داخلہ نے جگدلپور میں وسطی زونل کونسل کی 26ویں میٹنگ کی صدارت کی. چھتیس گڑھ, اتر پردیش, مدھیہ پردیش اور اتراکھنڈ کے وزرائے اعلی اور سینئر عہدیداران نے اس میٹنگ میں شرکت کی. شمال مشرقی ریاستوں کے دستکاروں اور بنکروں کے گروپ نے آج راشٹرپتی بھون میں صدر جمہوریہ دروپدی مرمو سے ملاقات کی. بات چیت کے دوران دستکاروں اور بنکروں نے راشٹرپتی بھون میں ایٹ ہوم تقریب کے لیے کام کرنے کے اپنے تجربات بتائے اور اپنے ہنر کو پیش کرنے کے موقع کے لیے تشکر کا اظہار کیا. اس موقع پر خطاب کرتے ہوئے صدر جمہوریہ دروپدی مرمو نے دستکاروں اور بنکروں کی مدد کی ضرورت پر زور دیا تاکہ ان کا روایتی فن زیادہ سے زیادہ لوگوں تک پہنچے اور وہ خود کفیل بن سکیں. مرکزی وزیر تعلیم دھرمیندر پردھان